0: ॾींदासीं हिन भेरे वंश फार हाल थींदो केपी जो हालतूं सभिनी जे साम्हूं आहे पीटीआई वटि अञा बि वक़्तु आहे बंदि घिटीअ तरफ़ न वञे वफ़ाक़ी घरु वज़ीर मोहसिन नक़वी ख़बरदार करे छॾियो लाहौर में मीडिया सां ॻाल्हाईंदे मोहसिन नक़वी चयो त लांग मार्च थियो त हाई कोर्ट जे फ़ैसिले ते रूह मूजिबि अमल कयो वेंदो हिन भेरे ईअं न थींदो त पीटीआई वारा अचनि मुल्क 10 या 20 ॾींहं बंदि थी वञे हिन भेरे मुस्तक़िल हल घड़णो पवंदो अफ़गानिस्तान सां लाॻापा दहशतगर्दनि खे रोकण ताईं मामूल ते न ईंदा आलमी मार्केट जे हिसाब सां तेल महांगो थींदो आहे हालतूं बरक़रार रहियूं त 1000 रुपए में बि लीटर पेट्रोल न मिलंदो कंहिंखां टिजण वारा नायो इतिजाज जो को बि हक़ खसे नथो सघे पीटीआई जो 27 सेप्टेंबर खां हर हाल में इस्लामाबाद ॾांहुं लांग मार्च शुरू करण जो ऐलान केपी जे वॾे वज़ीर सुहेल आफ़रीदी चयो आहे त पार्लियामानी पार्टी इजलास में फ़ैसिलो थियो आहे त 27 सेप्टेंबर ते निकरंदासीं गुज़िरियल ॾींहुं पीटीआई बानी जे टिनी भेनरुनि खे हिरासत में वरितो वियो 26 नवंबर 2024 खां पोइ असांजे कारकुननि ते जबर जारी आहे हाणे इतिजाज खां सवाइ को बि दग न आहे इहा हिकु टेस्ट मैच आहे जेका असां ई खटींदासीं पीटीआई चेयरमैन बैरिस्टर गौर चयो आहे त असां इस्लामाबाद ते चढ़ाई करण न पिया वञूं कॾहिं बि कानून हथ में न खणंदासीं पुरमर रहण जी ते सज़ा मिले पई बानी जूं भेनरूं जेल में आहिनि समय कारकुन गिरफ़्तार थी चुका सेनेटर्स ऐं असेंबली मेंबरनि खे बि गिरफ़्तार कयो वियो आहे सियासी चैंपियन ॿुधाइनि त इतिजाज खां सवाइ ॿियो छा कजे पीटीआई बानी जूं टई भेनर लाहौर में नज़रबंद हलीमा ख़ान खां पोइ उज़्मा ऐं नूरिन नियाज़ी खे बि नज़रबंद करे कोट लखपत जेल मुंतक़िल कयो वियो डीसी लाहौर जो चवणु आहे त पुलिस जी सिफ़ारिश ते 3 MPO तहत ॿिन्ही भेनरुनि खे 30 ॾींहनि लाइ कोट लखपत जेल मुंतक़िल कयो वियो गुज़िरियल ॾींहुं हलीमा ख़ान खे बि नज़रबंद कयो वियो एपी जे मुख़्तलिफ़ इलाइक़नि में सिक्योरिटी फोर्सिस जो ऑपरेशन आपघाती बमबारनि समेत 17 दहशतगर्द मारिजी विया सुद समा वारे वज़ारत मूजिबि कोट अंगो ऐं टुल में बि गुज़िरियल राति ऑपरेशन कया विया फिज़ाई ऑपरेशन दौरान 17 दहशतगर्दनि खे जनम बेड़ो कयो वियो सरहदी इलाइक़े में खाजुनि जा थाक तबाह कया विया एपी हुकूमत दहशतगर्दी जे ख़ात्मे लाइ सदाई वसीलनि जी खोट जो पिटको कंदी आहे मसलो फंड्स न पर नियत जो आहे सुहेल आफ़रीदी कुझु नथो करे सघे त घर हलियो वञे उहो त आहे त इस्लामाबाद तरफ़ कंहिंखे
1: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज
2: This program is brought to you by
3: Bank Islam ne laya Pakistan ka pehla sharia compliant gold based financing
4: दुनिया के ज्यादातर ममालिक से पोलियो का खात्मा हो चुका है सिर्फ 2 मुल्क रहते हैं जहां ये वायरस अभी तक बच्चों का महफूज मुस्तकबिल छीन रहा है और बदकिस्मती से हमारा मुल्क भी इन 2 ममालिक में शामिल है अब जिम्मेदारी हम सब की है हर मुहिम के दौरान अपने बच्चों को पोलियो से बचाव के 2 कतरे लाजमी पिलवाएं पोलियो मतलब मुस्तकिल माजूरी
5: نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي وقال الملك اور بادشاہ نے کہا ائتوني به اس کو میرے پاس لاؤ کس کو کہا اہل دربار کو کیونکہ آپ کو معلوم ہے کہ خواب کی تعبیر کے لیے اس نے بڑے بڑوں کو جمع کر لیا تھا کہ کوئی عالم کوئی بزرگ کوئی ایسا ہو جو مجھے اس خواب کی تعبیر بتا سکے کیونکہ ہوتا یہ ہے کہ جو خواب بہت واضح ہو اور جس کے اثرات دل پر رہ جائیں انسان ہمیشہ جاننا چاہتا ہے کہ اس میں مجھے کیا میسج دیا گیا ہے لیکن اللہ کا کرنا ایسا ہوا کہ سب کے سب عاجز آ گئے جیسے حضرت موسیٰ علیہ السلام کو جب فرعون کے دربار میں اٹھا کر پہنچا دیا گیا تھا دریا سے تو سب عورتوں نے جو وہاں موجود تھیں اپنا دودھ پلانا چاہا اس روتے بچے کو چپ کرانا چاہا لیکن وہ کسی کا دودھ پینے پر آمادہ نہ ہوا اور یہ دراصل اللہ تعالیٰ کی ایک تدبیر تھی ایک مشیت تھی کہ انہیں ان کی والدہ سے ملا دیا جائے اسی طرح یہ بھی اللہ تعالیٰ کی ایک تدبیر تھی کہ یوسف علیہ السلام کو اس مشکل سے نکالا بھی جائے اور اس کے ساتھ ساتھ بلند مقامات تک پہنچایا جائے کہ ہر طرف سے لوگ سمٹ کر آ جائیں، اکٹھے ہو جائیں اور اپنے علم میں قابلیت میں عاجز ہو جائیں، اور پھر اس کے مقابلے میں یوسف علیہ السلام کو ایسی اہمیت اور وقت دی جائے کہ لوگ واقعی ان کی اہمیت کو مان جائیں۔ وقال

0: It's 10:45 a.m. This time check is brought to you by
1: Bank Islam.
2: Great. पंहिंजो अंदाज़ बणायो वधीक दिलकश ऐं वधीक स्टाइलिश पार्टी हुजे ऑफिस हुजे या के खास मौके जी तैयारी हर लम्हे पंहिंजो बेहतरीन अंदाज़ ज़ाहिर करियो आर्च क्रीम हेयर कलर सां पंहिंजी शख्सियत में आणियो नओ रंग नओ अंदाज़ ऐं नई ताज़गी अॼु ई पंहिंजे वेझे स्टोर तां आर्च क्रीम हेयर कलर हासिल करियो ऐं पंहिंजी खूबसूरती खे ॾियो नओ रंग आर्च क्रीम हेयर कलर हर रंग में खूबसूरती हर अंदाज़ में एतमाद
3: شوم ورکوٹی ورکوٹی قدمونا دیو نوی دنیا پلور روانوی خود پولیو رز دا قدمونا درولی همشی نو پدی وجا دا پولیو دا هر مخنی دو ساسکی ورکول ماهی روی زکا چه هم دا ساسکی دا ماشومانو دا بدن دفاعی طاقت زیادوی او دا حقی دا خوبون و الوت وزری مومی پولیو یعنی مستقل مازوری
2: زندگی گزاریو اعتماد سا قرآن کے سمجھی بدھندا رہو ڈاکٹر فرحت ہاشمی جو پروگرام اگتے ہند کی آواز